0: सब तरह की तारीफ खुदा ही को सजावार है जो तमाम मखलूकात का परवरदिगार है, बड़ा मेहरबान निहायत रहम वाला, इंसाफ के दिन का हाकिम।
1: इय्याक नअबुदु व इय्याक नस्तईन।
0: ऐ परवरदिगार, हम तेरी ही इबादत करते हैं और तुझी से मदद मांगते हैं। हम को सीधे रास्ते चला उन लोगों के रास्ते जिन पर तू अपना फजल करम करता रहा, न उनके जिन पर गुस्से होता रहा, और न गुमराहों के।
2: Here at Radio 79 Brisbane, we have decided to repeat old Juma programs of late Hazrat Maulana Bashir Ahmed Diwan. As you know, late Hazrat Maulana Bashir Ahmed Diwan has been presenting radio programs for more than 50 years. Out of his collection of old programs, we'll bring to you selected old Juma programs of late Hazrat Maulana Bashir Ahmed Diwan in this segment, Aaj Juma Hai. To chalo. आज जुमा है प्रोग्राम आपकी खिदमत में, महरूम हजरत मौलाना बशीर अहमद दीवान।
3: बिस्मिल्लाहिर्रहमानिर्रहीम। अल्हम्दुलिल्लाह वकफा वसलामुन अला इबादिहिल लजीन इस्तफा। औज बिललाहि मिनश शैतानिर रजीम। बिस्मिल्लाहिर्रहमानिर्रहीम। कुंतुम खैर उम्मतिन उखरिजत लिन्नास تامرون بالمعروف وتنهون عن المنكر وتؤمنون بالله وفي آية أخرى ولتكن منكم أمة يدعون إلى الخير ويأمرون بالمعروف وينهون عن المنكر وأولئك هم المفلحون وفي آية أخرى وذكر فإن الذكرى تنفع المؤمنين صدق الله العلي العظيم وقال رسول الله صلى الله عليه وسلم بلغوا عني ولو آية وفي رواية وقال رسول الله صلى الله عليه وسلم من رأى منكم فليغير بيده فإن لم يستطع فبلسانه وإن لم يستطع فبقلبه وذلك أضعف الإيمان او کما قال رسول اللہ صلی اللہ علیہ وسلم عزیزان ملت برادران محترم السلام علیکم ورحمت اللہ وبرکاتہ یہ اللہ رب العزت کا بہت بڑا کرم اس کا احسان عظیم ہے کہ اللہ سبحانہ و تعالیٰ نے جمعہ کا مبارک دن ہم سب کو نصیب فرمایا ہے دعا ہے کہ اللہ سبحانہ و تعالیٰ اس مبارک دن کی رحمتیں اور برکتیں ہم سب کو نصیب فرمائیں اور پابندی کے ساتھ نماز جمعہ ادا کرنے کی رب کریم ہم سب کو توفیق عطا فرما دے، آمین۔ عزیزان ملت، ہمارا اس بات پر ایمان ہے کہ اللہ سبحانہ و تعالیٰ نے ہماری اور قیامت تک آنے والے تمام انسانوں کی ہدایت کے لیے اپنی پاک کتاب قرآن کریم کو نازل فرمایا ہے۔ اس کی ایک ایک آیت پر ہمارا ایمان ہے، اس میں شک و شبہ کی کوئی گنجائش نہیں۔ یہ مبارک کتاب ہدایت کا راستہ دکھلاتی ہے، صراط مستقیم بتلاتی ہے، اللہ کے بندوں کو اللہ تک پہنچانے کے راستے بتلاتی ہے۔ اور سرکار دو عالم نبی مکرم محمد رسول اللہ صلی اللہ علیہ وسلم اللہ کے آخری نبی و رسول ہیں۔ نبوت کا دروازہ، رسالت کا دروازہ ہمیشہ کے لیے بند کر دیا گیا، اس لیے رحمت دو عالم صلی اللہ علیہ وسلم کے ہر ارشادات پر ہمارا ایمان ہے کہ آپ صلی اللہ علیہ وسلم نے جو کچھ فرمایا اس پر چلنے ہی کے اندر ہماری نجات اور کامیابی ہے، آپ کی کسی بات پر شک کرنے کی گنجائش نہیں ہے۔ اس لیے اللہ سبحانہ و تعالیٰ سے ہمیشہ یہ دعا کرنی ہے کہ رب کریم ہمیں اپنے پاک کتاب کی تلاوت کی بھی توفیق عطا فرمائے اور اس پر عمل کرنے کی بھی توفیق رب کریم عطا فرمائے، اور رحمت دو عالم صلی اللہ علیہ وسلم کے ارشادات پر زندگی کے آخری دم تک آپ کے ارشادات کے مطابق زندگی گزارنے کی توفیق رب کریم سے ہمیشہ مانگنی ہے، اور اسی میں ہمیں اپنی کامیابی سمجھنا چاہیے۔ قرآن کریم کی جن مبارک آیتوں کو میں نے اس وقت تلاوت کیا ہے، یہ اللہ سبحانہ و تعالیٰ کی پاک کتاب کی مبارک آیتیں ہیں. فرمایا جا رہا ہے، کنتم خیر امت اخرجت للناس تامرون بالمعروف وتنہون عن المنکر وتؤمنون باللہ. ایک اہم حکم دیا جا رہا ہے، ایک مبارک حکم ان لوگوں کو دیا جا رہا ہے جو اللہ سبحانہ و تعالیٰ کی پاک ذات پر ایمان رکھتے ہیں. فرمایا جا رہا ہے، اے محمد صلی اللہ علیہ وسلم کی امت کے لوگوں، تم بہترین امت ہو، خیر امت کا خطاب دیا جا رہا ہے، تم بھلائی کا راستہ دکھلانے والی امت ہو. کنتم خیر امت اخرجت للناس، اسی لیے تمہیں بھیجا گیا ہے اور ایمان کی دولت اسی لیے دی گئی ہے کہ تم خیر امت بن جاؤ. تامرون بالمعروف، اچھی باتوں کا حکم کرو، بھلائی کی طرف لوگوں کو بلاؤ، وتنہونا اور برائیوں سے روکو. تامرون بالمعروف وتنہونا عن المنکر وتؤمنون باللہ، اس لیے کہ تم ایمان والے ہو اور ایمان کا تقاضا یہ ہے کہ تم بھلائی کے راستے پر لوگوں کو بلاؤ، خود بھی بھلائی کے راستے پر چلو، خود بھی ہدایت کے راستے پر چل کر کے دوسروں کی ہدایت کا ذریعہ بن جاؤ، خود بھی برائیوں سے رکو اور برائیوں سے رک کر دوسروں کی برائی سے روکنے کا ذریعہ بن جاؤ. خیر امت ہے، اللہ کی کتاب افضل الکتب ہے، تمام کتابوں کی سے افضل ہے. اللہ کے نبی محمد رسول اللہ صلی اللہ علیہ وسلم افضل الانبیاء ہے، خاتم النبیین ہے. فرمایا جا رہا ہے کہ جو ایمان کی دولت تمہیں دی گئی ہیں، تمہارا کام ہے کہ ہر آن ہر لمحہ بھلائی کا حکم دیتے رہو، اچھا راستہ بتلاؤ، ہدایت کا راستہ دکھلاؤ، گمراہی کے تمام راستوں سے خود بھی بچو اور دوسروں کو بچانے کی کوشش کرو، یہ تمہارے اوپر فرض ہے. دوسری آیت میں نے جو قرآن کریم کی تلاوت کی ہے، اس میں اللہ سبحانہ و تعالیٰ فرماتے ہیں کہ ولتکم منکم امت یدعون الی الخیر، تم میں ایک جماعت ایسی ہونی ہی چاہیے کہ جو صبح شام ہر لمحہ ہر ساتھ ان کا یہ ڈیوٹی ہو کہ اللہ کے بندوں کو ہدایت کا راستہ دکھلانے کی محنت کرے. ولتکم منکم امت یدعون الی الخیر، بھلائی کی طرف بلانے والی جماعت ہو، بھلائی کے پھیلانے والی جماعت ہو، بھلائی کی دعوت دینے والی جماعت ہو اور برائیوں سے روکنے والی جماعت ہو. بھلائی کے راستے دکھلاؤ اور برائیوں سے روکنے کی کوشش کرو، یہ تمہارا فرض ہے نہیں ہے. اگر تم فلاح چاہتے ہو، فلاح اور کامیابی اسی میں ہے کہ تم اپنی زندگی کا ہر لمحہ اچھی باتوں کی طرف بلانے کی میں لگا دو. جان لگانی ہو جان لگاؤ، مال لگانا ہو مال لگاؤ، اوقات لگاؤ وقت لگاؤ. ولتکم منکم امت یدعون الی الخیر ویامرون بالمعروف وینہون عن المنکر اولئک هم المفلحون، کامیابی ان لوگوں کے لیے ہے کہ جو اپنی زندگی قدر کر کے خود دین پر چلے اور دوسروں کو چلانے کی فکر کرے. قرآن کریم کی تیسری آیت میں نے جو تلاوت کی، اس میں اللہ رب العزت فرماتے ہیں بذکر فإن الذکر تنفع المؤمنین، نصیحت کرو، نصیحت کی باتیں بتاؤ، ہدایت کی باتیں بتاؤ. بذکر، تمہارا کام ہے کہ ہدایت کی بات بتاؤ، نیکی کا راستہ دکھلاؤ. فإن الذکر تنفع المؤمنین، وذکر فإن الذکر تنفع المؤمنین، تم اگر نصیحت کرتے رہو گے، نصیحت کی باتیں بتلاتے رہو گے تو ایمان والوں کو فائدہ ہو جائے گا، بلکہ دوسرے بھی ان نصیحتوں کو سن کر ہدایت کے راستے پر آ جائیں گے. اچھی باتوں کو سننے کی صفات جن میں بھی ہوگی، چاہے اپنے ہو یا غیر، اس راستے کو اپنائیں گے. تمہارا یہ کام ہے اور ایمان کے تقاضے اور پکار ہے، یہ دعوت کا یہ کام، ہدایت کی طرف بلانے کا یہ کام اللہ سبحانہ و تعالیٰ نے سربر کونین حضرت نبی کریم صلی اللہ علیہ وسلم کی امت کو عطا فرمایا ہے. और इस काम को अंजाम देने वाले अल्लाह सुभानहू व तआला ने आखिरत की नेमतों से नवाजने की बशारत सुनाई है। जो हदीस मैंने पढ़ी इसमें सरकार दो आलम हजरत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम इरशाद फरमाते हैं, मर रहा मिनकुम मुनकरन फलयुगयिरहु बियदिही फइन लम यस्तति फबिलिसानिही वइन लम यस्तति फबिकल्बिही वज़ालिक अदल ईमान औ वज़ालिक अदफुल ईमान औ कमा कालन नबी सल्लल्लाहु अलैहि वसल्लम, तुम में से जब कोई किसी को बुराई करते हुए देखे, गलत काम करते हुए देखे तो क्या होगा? अगर तुम्हें हाथ से रोकने की ताकत हो तो हाथ से रोको, ये काम मत करो, अल्लाह के अजाब को दावत मत दो। अगर हाथ से रोकने की ताकत है तो अपनी ताकत को इस्तेमाल करो। मर राम इनको मन करन फल योगे रूबी यदि ही फैलम यह सतेफ अभी निशानी ही। अगर हालात ऐसे हैं कि हाथ से रोकने की ताकत नहीं है तो फिर तुम जबान से समझाओ, प्यार से समझाओ, हिकमत से समझाओ, ये काम मत करो, ये अल्लाह के अजाब को दावत देने वाला काम है। खुद भी अल्लाह के अजाब में फंसोगे और दूसरों को भी फंसाओगे। और अगर जबान से कहने की भी ताकत नहीं है, हालात कुछ इतने बिगड़े हुए हैं कि बोलना भी मुश्किल हो रहा है, तो ईमान का तीसरा दर्जा ये बताया नबी करीम सल्लल्लाहु अलैहि वसल्लम, रूही फिदा हो अभी मुमिन है, कि दिल में बुरा समझो, दिल से बुरा समझो, वज़ादी का अदफुल ईमान, ये ईमान का सबसे कमजोर दर्जा है। हाथ से रोक नहीं सकते हैं, जबान से रोके, जबान से नहीं रोक सकते तो कम अज कम अपने दिल में तो उसको बुरा समझे कि अल्लाह का बंदा अल्लाह की नाफरमानी करता है। उस पर अपने दिल में कुरन पैदा करो, गम पैदा करो, सोचो। लेकिन ये भी इस ईमान का आखिरी दर्जा है। लेकिन अगर हालात इतने भी खराब हो गए कि दिल से बुराई भी निकल गई, बुरे काम करने वालों से की बुराई से भी नफरत नहीं निकल गई, बल्कि उनकी मजालिस में जाकर उसकी हौसला अफजाई करना, हिम्मत अफजाई करना, उसमें शिरकत करके, शरीक हो करके अपने ईमान का जनाजा निकालना, ये हालात आज दुनिया के ऐसे ही है। सोचिए और गौर कीजिए, अजाबी इलाही चारों तरफ मुंडा रहा है, कहीं जलजले आ रहे हैं, कहीं हवाएं चल रही हैं तेज, तूफान आ रहे हैं, सैलाब आ रहे हैं, बस्तियां की बस्तियां उल्टी जा रही है। ये क्यों? जब हमने आसमान वाले को नाराज कर दिया, अपने खुदावंद करीम को नाराज कर दिया, उसको गुस्से में डाल दिया, तो हालात ऐसे ही आएंगे। इसलिए हमारा तो ये फर्ज है कि हम अपनी जात पर भी मेहनत करें, खुद भी नीक रास्तों पर चले, अपने घर वालों को भी चलाएं। हमारा ये कहना कि घर वाले मानते नहीं, घर वाली मानती नहीं, बच्चे मानते नहीं हैं, ये जवाब अल्लाह सुभानहू व तआला की वहां इस जवाब से कोई फायदा नहीं होगा। क्यों? कि सरवरे कौनैन ताजदार हरम नबी मुकर्रम मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के हालात में आता है, आपकी सीरत तैयबा में आता है कि आप अपने बच्चों को, अपने घर वालों को, अपनी बीवियों को बुला करके जिन अल्फाजों के साथ खौफ खुदा दिलाते हैं, हदीस की किताबों मौजूद है, आप फरमाते हैं ये मेरी फूफी सफिया, ये मेरी बेटी फातिमा, ये मेरे घर वाले, तुम इस बात में न रहना कि तुम अल्लाह के रसूल की फूफी हैं, अल्लाह के रसूल की बेटी है फातिमा, तुम मेरे घर वाले हो और तुम्हारी बख्शिश हो जाएगी नबी के औलाद होने पर, तुम इस बात पर न रहना कि तुम्हारी बख्शिश हो जाएगी। इत्तकिल्लाह, इत्तकिल्लाह, मेरी फूफी सफिया अल्लाह से डरो, मेरी बेटी फातिमा तुम अल्लाह से डरो, मेरे घर वालों तुम अल्लाह से डरो, मैं कयामत में तुम्हारे काम नहीं आऊंगा। इन अकरमकुम इंदल्लाह अतकाकुम, अल्लाह के नजदीक सबसे मुकद्दम वही है जो तकवा अपने अंदर रखता है, खौफ खुदा रखता है, हर कदम पर अल्लाह सुबहानहू व तआला से डरता है। आइए कुरान करीम की एक और आयत भी आपके सामने रखता हूं। कुरान करीम की एक मुस्तकिल सूरत है, सूरह लुकमान। बहुत मकबूल अल्लाह के बंदे हैं, नबी तो नहीं, रसूल तो नहीं, लेकिन अल्लाह सुबहानहू व तआला ने इल्म हिकमत की बेनजीर दौलत उनको अता फरमाई थी। वो अपने बेटे से को वसीयत करते हैं, नसीहत करते हैं, बेटा है हमारा, अपने बेटे को बुलाकर उनके सामने जो हिकमत की बातें बयान कर रही हैं, कुरान करीम ने कुछ बातें बयान फरमाई हैं और दूसरी हदीस के किताबों में भी उनकी नसीहतों, बेशुमार नसीहतें बयान की गई हैं। कुरान करीम में इरशाद है कि हज़रत लुकमान रज़ी अल्लाह ताला अन्हो अपने बेटे से फरमाते, या बुनैया ला तुशरिक बिल्लाह इन शिर्क लज़ुल्म नज़ीम। ऐ मेरे प्यारे बेटे, अल्लाह से शिर्क के साथ शिर्क मत करो, मुशरिकाना काम मत करो, इन शिर्क लज़ुल्म नज़ीम। ऐ मेरे प्यारे बेटे, शिर्क बहुत बड़ा जुल्म है, अल्लाह के हक को तू छीना जाता है, मुशरिक की बख्शिश नहीं होती। या बुनैया, ऐ मेरे बेटे, हमने भी कभी अपने बेटे को बताया है, अपनी बीवी से बताया है, या बुनैया ऐ मेरे बेटे, ला तुशरिक बिल्लाह इन शिर्क लज़ुल्म अज़ीम, शिर्क बहुत बड़ा गुनाह है। इसी में यह भी फरमाया गया, या बुनैया ऐ मेरे प्यारे बेटे, अकीम सलात, नमाज को कायम कर, नमाज को पढ़। बेटे से कहा जा रहा है, हमने अपने बेटे से कभी कहा क्यों नमाज नहीं पढ़ते हो? हमारे घर के अंदर से नमाजों का निजाम चला जा रहा है, औलादें, बीवियां, बच्चे, अजीज और अकारिब नमाजों से कितने दूर हैं। या बुनैया अकीम सलात, नमाज कायम कर, वामर बिल मारूफ, और अच्छी बातों का हुक्म कर, और अच्छी बातों का हुक्म कर, वो नादिन मुनकर, और बुरी बातों से रोक। हजरत लुकमान रज़ी अल्लाह ताला अन्हो अपने बेटे से फरमा रहे हैं, नमाज को कायम कर, नमाज पढ़, भलाई का हुक्म दे, बुराइयों से रोक, वो नादिन मुनकर, वस्बिर अला मा असाबका बैन ज़ालिका मिन अज़्मिल उमूर। और इस रास्ते में तुझे जो मुसीबत आए, जो परेशानियां आए, तो उसे सब्र कर, लेकिन हिम्मत मत हार, तो अपना काम कर। इस तरह से अंबियाए किराम अलैहिस्सलाम में हजरत इब्राहिम अलैहिस्सलाम, हजरत याकूब अलैहिस्सलाम की अपने औलादों को बिठा करके समझाने की तालीम खुद कुरान करीम में जगह जगह मौजूद है। इससे हमने से हर एक का फर्ज है कि हम अपनी जात पर भी मेहनत करें, हिदायत के रास्ते पर चलें, अपने घर वालों को भी हिदायत के रास्ते पर लाने की कोशिश करें, अपने औलादों पर भी मेहनत करें। हिदायत देना हमारे हाथ में तो नहीं है, खुद सरवर कौनीन ताजदार हरम हजरत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम से अल्लाह सुबहानहू व तआला फरमाते हैं, इन्नका ला तहदी मन अहबबता वलाकिन अल्लाह यहदी मन यशा। ऐ मेरे महबूब सल्लल्लाहु अलैहि वसल्लम, आप जिसको चाहते हैं वो हिदायत तो नहीं हो सकती है, आपके चाहने से तो हिदायत नहीं हो सकती, आप जिससे महबूब रखते हैं उसको हिदायत नहीं हो सकती, हिदायत देना तो हमारे हाथ में है, आप सिर्फ पैगाम पहुंचाइए। रसूल बल्लिग मा उन्ज़िला इलैक, ऐ मेरे नबी, बस आप मेरा पैगाम पहुंचा दीजिए, हिदायत तो देना हमारा हाथ है। यदि भी मैशा वो भी मैशा, मैं जिसको चाहता हूँ हिदायत देता हूँ जिसे, लेकिन तुम अपना काम पूरा करो। ये तालीम है अल्लाह की पाक किताब कुरान करीम की और सरवर कौनीन सल्लल्लाहु अलैहि वसल्लम की। अपना काम करना है, हिदायत हमारे हाथों में नहीं है, हम रास्ता बतला सकते हैं, हिदायत की बातें सुना सकते हैं, लेकिन दाई दावत का देने वाला खुद इस पर अमल करेगा तो दावत पर असर होगी। कुरान करीम का खुद इरशाद है, ومن أحسن قولا ممن دعا إلى الله وعمل صالحا وقال إنني من المسلمين। उससे बेहतर किसका कॉल होगा, उससे बेहतर किसी अच्छी बात होगी कि जो लोगों को अच्छी बातों की तरफ बुलाएं, वो मना सुनो कौल अमी मंदा इल्लाह, अल्लाह के दीन की तरफ बुलाए, वो अमीर सालिहा दाई खुद इस पर अमल करता है, वो भी खुद नमाजों का पाबंद, वो खुद बुराइयों से बचने वाला, वो खुद हिदायत के रास्ते पर चलने वाला हो तो उसकी दावत का असर होता है। इन ननी मिनल मुस्लिमीन, मैं भी मुसलमान हूं, इस्लाम पर इस्लाम का वाली जिंदगी गुजारता हूं, सुनने वालों को बताया जाता है चलो उचल कर अल्लाह को राजी करो, तुम आसमान वालों को आसमान वाले को राजी करोगे तो अल्लाह सुबहान हो तारा अपनी रहमतों से नवाजेंगे। आज जुमा का मुबारक दिन है, दुआ करो कि अल्लाह सुबहान हो तारा इन बातों पर अमल की तौफीक अता फरमाए, जिंदगी का चिराग बुझने वाला है, आखिरत की फिक्र करो, हर आने वाला दिन मौत की तरफ ले जा रहा है, कब्र पुकार पुकार के रही है, आना है तुम्हें, सोना है तुम्हें, सब कुछ छोड़कर आना है और अपने अमाल का हिसाब देना है। इसके लिए तैयारी करने वाला ही अकलमंद है, होशियार है, ये बोलने वाला भी कमजोर बंदा है। दुआ है कि अल्लाह सुबहानहु व तआला मुझे भी अमल की तौफीक अता फरमाए, सुनने वाले भाइयों और बहनों को भी अमल की तौफीक अता फरमाए, ईमान की हिफाजत की तौफीक अता फरमा दें। रब करीम वक्त पर कलमे ला इलाहा इल्लल्लाह मुहम्मद रसूलुल्लाह का पढ़ करके अपनी बारगाह में हाजिरी की तौफीक अता फरमा दें, अपने नेक बंदों में शामिल फरमा दें, नेक बंदों जैसे सिफात नसीब फरमा दें, हमारे मरहूमों के साथ खास रहम का मामला फरमा दें, हर एक को जन्नतुल फिरदौस के आला से आला मकाम अता फरमा दें, हमारे घरों में दीन वाली फिजाएं पैदा फरमा दें, बुराइयों के हमेशा से हमेशा के लिए खत्म फरमा दें। रहीम व करीम मौला तो बड़ी कुदरत वाला है, बड़ा करम वाला है, करम फरमा रहम फरमा और हालात बदल दे, मसाइब व मुश्किलात से हमारी तमाम की और तमाम अपने बंदों की हिफाजत फरमा दे। रब करीम तो शान के मुताबिक हमारी दुआओं को कबूल फरमा दे। रब्बना तक़ब्बल मिन्ना इन्नका अंतस समीउल अलीम व आखिर दावाना अल हम्दुलिल्लाहि रब्बिल आलमीन। अस्सलामु अलैकुम।
2: भी आप सुन रहे थे आज जुमा है प्रोग्राम में महरूम हजरत मौलाना बशीर अहमद दीवान। इस स्टेशन पर आज जुमा है प्रोग्राम आप सुन सकते हैं हर शुक्रवार को जुमे के दिन 9 से लेकर करीबन 9:30 बजे तक।
4: أعوذ بالله من الشيطان الرجيم الله لا